0: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی،
1: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز، جی اے ایف ایم 88 کی آواز،
0: جی اے ایف ایم 88 نیٹورک، سندھ کی آواز.
2: It's 11 a.m. This anti-check is brought to you by
3: Fakiri Analgesic Cream. Dard, sojan, varam fauri khatam. Aaj hi kareebi store se naam lekar talab karein.
4: Ab aap sunenge GAFM network par KTN News.
5: कश्मीर हुजे या कश्मीर, हुननि जो रुगो नाला न आहिनि हिकु जहिड़ा, पर संदन मिज़ाज ऐं गैरत बि हिकु जहिड़ी आहे. कंहिं हक़ लाइ बीहण जो हौसलो बि आहे. कश्मीर हुजे या कश्मीर, केर बि पंहिंजे हक़नि ते धाड़ो हणण न ॾींदा. कश्मीर ऐं मिरपुर ख़ासि जी अवाम वांगुरु आज़ाद कश्मीर जो बि अवाम नून लीग खे रद्द कंदो. आज़ाद कश्मीर जो अवाम बि तीर सां शींहं जो शिकार यकीनी बणाईंदो. सीनियर वज़ीर शजीलाम मेमण चयो आहे त आज़ाद कश्मीर जा माण्हू पीपल्स पार्टी खे वोट ॾींदा. آزاد کشمیر جو عوام ووٹ ذریعے نون لیگ کے رد کردو. آزاد کشمیر کے الیکشن میں دھاندلی کرنے نہ دینداسیں.